अर्थात् उज्यालो पक्षको एघारौँ दिन एकादशीको व्रत मनाइन्छ। तर पद्मिनी एकादशीको महत्व अरू एकादशीभन्दा फरक हुन्छ। यसको सबैभन्दा महत्त्वपूर्ण कारण यो हो कि यो एकादशी प्रत्येक तीन वर्षमा एकपटक मात्र मिल्दछ। त्यसैले यस एकादशीको महत्त्व अन्य एकादशीहरूको तुलनामा तीन गुणा बढी छ भन्ने मान्यता छ। ज्येष्ठ अधिक मास अर्थात् चन्द्रमाको महिनाको शुक्ल पक्षको एकादशीलाई पद्मिनी एकादशी भनिन्छ। पद्मिनी एकादशीको सबैभन्दा महत्त्वपूर्ण विशेषता भनेको यो मलमास महिनामा पर्छ। त्यसैले पद्मिनी एकादशी प्रत्येक तीन वर्षमा एकपटक मात्र आउँछ। अधिक मास र एकादशी तिथि दुवै भगवान विष्णुलाई समर्पित छन्। त्यसैले यस एकादशीमा गरिएको पूजाले बढी लाभ प्राप्त हुन्छ भन्ने जनविश्वास रहिआएको छ। पद्मिनी एकादशी सन्दर्भमा कुरा हामी जारी राख्नेछौँ। समय भएको छ अब यो अर्को गीतको। आउनुहोस् सुनौँ कार्यक्रमको यो अर्को गीत गङ्गाप्रसाद आचार्यको कण्ठमा।

श्रोताबिन्द, आज पद्मिनी एकादशी हो। यो एकादशी मलमासमा पर्नाले यसको महत्व अझ धेरै गुण बढ्दछ। यद्यपि व्रत बस्नेहरूले केही कडा नियमहरू पनि पालन गर्नुपर्छ भन्ने चलन छ। हर महिनाको कृष्ण पक्ष अर्थात् अन्ध्यारो पक्ष र शुक्ल पक्ष

श्रोतावृन्द तपाईँहरू सुन्दै हुनुहुन्छ घोषका चयनित गीतका कोसेली, साथै आज हामी कुरा गरिरहेका छौँ पद्मिनी एकादशी बारे। प्रिय श्रोता, पद्मिनी एकादशी व्रत कथा अनुसार प्राचीन समयमा कार्तवीर्य अर्जुनका आमा बाबुले पनि सन्तान प्राप्तिका लागि पद्मिनी एकादशीको व्रत राखेका थिए, जसका कारण उनीहरूलाई पुत्र प्राप्ति भएको थियो। पद्मिनी एकादशीलाई दुर्लभ र पुण्यपूर्ण मानिन्छ, किनकि यो अतिरिक्त महिनामा पर्दछ। यो दिन व्रत निर्धारित विधिअनुसार भगवान विष्णुको पूजा गर्नाले पापहरूबाट मुक्ति पाउनका साथै सुख र समृद्धिको आशीर्वाद पनि प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ। किंवदन्ती अनुसार अर्जुनलाई पद्मिनी एकादशी व्रतको महत्व बुझाउँदै श्रीकृष्णले भन्नुभयो, यज्ञ तपस्या र तीर्थयात्राबाट प्राप्त हुने पुण्य पद्मिनी एकादशीको व्रत मात्र पालन गर्दा प्राप्त गर्न सकिन्छ। पद्मिनी एकादशी सन्दर्भमा कुरा अझै हामी जारी राख्नेछौँ। समय पाएको छ अब अर्को एउटा गीतको, आउनुहोस् सुनौ नम्रता बलको कण्ठमा यो गीत।

श्रोताबिन, पद्मिनी एकादशी व्रत अघिल्लो दिन अर्थात दशमी तिथिबाटै सुरु हुन्छ। त्यसैले एक दिन अगाडि तामसिक खानपानबाट बस्नुपर्दछ। दशमी तिथिमा लसुन वा प्याजबाट बनेका खाना खानबाट बस्नुपर्छ भन्ने जनविश्वास छ। सात्विक खाना मात्र खानुपर्छ भन्ने चलन छ। आजको दिन ब्रह्म मुहूर्तमा उठेर नुहाई धुवाई गरी सफा लुगा लगाइन्छ र भगवान विष्णु र देवी लक्ष्मीको पूजा गर्ने सङ्कल्प गरिन्छ। यो दिन तुलसीको विशेष महत्त्व हुन्छ। तुलसी बिना विष्णुको पूजा अधुरो हुन्छ भन्ने विश्वास गरिन्छ। त्यसैले पद्मिनी एकादशी पूजा सामग्रीमा तुलसीका पातहरू पहिले नै समावेश गरिन्छ। आजको दिन विचार, बोली र कर्मको शुद्धता पनि कायम राख्नुपर्छ। झुट बोल्ने, बहस गर्ने र अरूको अपमान गर्ने कामबाट टाढा रहनुपर्छ। आज अन्न, कपडा र पानी दान गर्नु अत्यन्तै शुभ मानिन्छ। यसले भगवान् विष्णुको आशीर्वाद प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ। तपाईँहरू सबैलाई पद्मिनी एकादशीको शुभकामना। यसैको साथ प्रस्तुत छ आजको कार्यक्रमको यो अन्तिम गीत, देवेन छेत्रीको कन्ठ।

श्रोताबिन देवेन छेत्रीको यस गीतपछि नै आज काम्रा सम्पूर्ण कार्यक्रमहरू पनि यही टुङ्गिरहेको छौँ। हस्त प्रिश्रोता, भोलि अपराह्नको 3:15 सम्मको लागि बिदा लिइरहेको छौँ। आज्ञा दिनुहोस्। नमस्कार।